0: Choice FM 90.4 MHz.
1: Choice FM time check.
2: अहिले बिहानको 6 बजेको छ.
1: It's 6 AM.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 17 गते शनिबार, सन 2026 अक्टोबर 3 तारीक असोज कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथ में
3: किसान पाइप प्रोडक्ट्स।

0: Ali.
1: Rashtra Kusan Kisan.
0: A complete piping solution.
2: Kaya Kairan Suru Garau Mukhya Mukhya Khabarka Sirsa Karubata.
3: भोटेकोशी बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिज अभाव, झण्डै 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान।
2: कांग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी, कार्य समितिमा नव युवाको आकांक्षा, महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने।
3: चाड पर्वको मुखैमा महँगी बढ्दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
4: सबैमा 100-150 रुपियाँ बढी छ हरेक सामानमा।
5: सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरेपछि सबै वर्गको लागि सहज हुन्थ्यो।
2: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
3: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
0: सो वाट नेक्स्ट?

0: आइपिक आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। यो सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै हिजोदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सड़क योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र नागरिकको आवत आवत समेत शुरू भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनुभयो। चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवत जावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि सड़कको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। उहाँका अनुसार यो क्षेत्रमा बेलीब्रिज जडानलाई समेत तीव्रता दिएको छ। सड़क मार्ग खुला भएसँगै बाढ़ीले बगाएका पुलहरूको ठाउँमा आपतकालीन बेलीब्रिज जडानको प्रक्रिया समेत सँगसँगै अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू गरिएको खबर आजको गोर्खा पत्रले लेखेको छ। यस्तै बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनर्स्थापना गर्न बेलीब्रिज अभाव भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। पुल बगाएका क्षेत्रमा 60 बेलीब्रिज आवश्यक पर्ने भए पनि सड़क विभागसँग 8 र नेपाली संघसँग एउटा गरी 9 बेलीब्रिज मात्र उपलब्ध छन्। धुन्चे र पश्चिम रसुवातर्फ सड़क सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढ़े पनि स्याफ्रुबेसीभन्दा माथि रसुवागढ़ी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सड़क सञ्जाल जोड़िने अवस्था छैन। बाढ़ीले क्षति पुर्याएको यस क्षेत्रमा सड़क संरचना पुननिर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ। सरकारी अधिकारीहरूका अनुसार स्याफ्रुबेसी बाहेक टिमुरेको चिनिया नाकासम्म पुग्न 6 पुल राख्नुपर्ने देखिएको छ। बाढ़ीले त्यो खण्डमा भएको 6 पुल बगाएको छ। त्यसअनुसार टिमुरे नाका सम्म सड़क खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी रोंगा रोंगा चिलिमे थेलुङ कुलुङ र घट्टे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याफ्रुबेसीमा जडान गर्न मिल्ने 73 बेलीब्रिज छ। बाँकी भने लम्बाई अनुसारका बेलीब्रिज नभएको सड़क विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म भारतले 1 र चीनबाट 2 मात्र बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढ़ीले क्षति पुर्याएको सड़क पुनः सञ्चालनमा चुनौती देखिएको छ।
3: संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालू अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अधिवेशन अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
2: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कांग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने दबाव छ, ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ, खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कांग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवयुवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमंग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रूबी सिटौलाको भनाईमा कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवयुवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके कांग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुलासहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुल्ला मंचमा भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो, कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम शुरू भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुननिर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान, कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नव युवाको आकांक्षा, महाधिवेशनमा 77,000 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, यसपालि पनि चाड़पर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्यवृद्धि नियन्त्रण, नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ, तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन सिन्डिकेट र कालो बजारीमाथि कार्यवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्खुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
3: केशव शर्मा घिमिरे, किर्तिपुर। बजार भाउ चाडपर्व भएर हो कि बाटोको कारणले हो कि महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ थोरै किनेछ मात्र मैले, महँगो चाहिँ महँगो छ। के अनुमान लाग्छ? पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ भनेको, त्यस्तो महँगो छ। आयर्जन यथावत छ, बढ़ा छैन। अब सरकारले बढ़ाउने भन्ने खालको भनिरहेछ होइन। अब म एउटा शिक्षक हो, त्यसकारण सरकारले तलब सेवा सुविधा बढ़ाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो।
4: नानी महाजन किर्तिपुरबाट आएको, प्याज 20 किलो, आलु 10 किलो है, पाउटा अब महँगो भयो, अब 60 रुपियाँले पहिले लाने है, अब 100 रुपियाँ भयो, सबै महँगो भयो। सबभन्दा चामल भन्दा तरकारी धेरै जान्छ घरमा, सबै किनेर खानुपर्छ होइन। चिनी पनि 120 लिइसक्यो, 5-6 हजार लगेको, आज त 6-7 हजार खर्चै भइसक्यो।
5: कुमार खड्का, कलङ्की, काठमाडौँ नगरपालिका, वडा नम्बर 14। भाउ त मैले चाहिँ सरदरमा अति नै बढेको देखाएको छु। 300 पाइने प्रबल अहिले 600 रुपियाँ लियो। विभिन्न किसिमको बाना हुन्छ, त्यो बानाको आधारमा भाउ बढ्छ, त्यो भाउ बढ्ने भनेको हामी सर्वसाधारणको लागि हो। हाम्रो नेपालमा, नेपालको जमिनहरूमा उत्पादन गर्नलाई किसानलाई रात दिनु पर्यो, समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो।
6: मेरो नाम किरण हो, धोबीघाट। महँगो चाहिँ एक्सेस महँगो छ, एउटामा 150 फरक छ किलोमा, सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा। खाने कुरा खानै पर्यो, त्यसो त सरकारले आफै विचार गर्नुपर्छ। मान्छे यति महँगीमा कसरी खान सकिन्छ? हुनेले त ल खायो होइन, नहुनेले कसरी खाने? नहुनेले त खानाले धेरै गाह्रो, खाने कुरा त खानै पर्यो।
7: मेरो घर नै काम मूल्य त अथा पहिलाको भन्दा चाहिँ अलिक महँगै हो सर। वास्तवमै भन्नुपर्दा अब चिनीहरू भनौँ, अब चिनी त अहिले म बसेको साइडतिर त अहिले ठप्प नै छ, त्यो 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलिक महँगै भयो जस्तो लाग्यो। पाए अनुसार पनि राम्रो, अलिकति कस्ट महँगो भए पनि अलिक राम्रै पाएको भए हुन्थ्यो। सरकारलाई चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ।
8: धनकुमारी पराजुली, किर्तिपुर। महँगो छ, खाइ साध्य छैन, पाडामा बस्ने हो। घिरमलो बढिया छ, काउली बढिया, करेला छ, सबै बढिया, 50 रुपियाँ बढी छ किलोमा। हामीलाई त मिलाएर दिए, सस्तो दिए, भाडामा बस्नेलाई किन्नेलाई त्यही हो सजिलो फाइदा।
9: दीपक सुवेदी, कुसुन्ती। किलोको 100 रुपियाँ बढ्ने तरकारी हो, अहिले 200 रुपियाँ भएको रहेछ। सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो। 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ, बढेको छ। अलिकति 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गरे पनि डेढीको फरक पर्थ्यो। उदाहरणको लागि गोलभेडा, मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने। दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ। त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ।
1: बढ्दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला। अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ। संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ। कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन्। विज्ञहरूले यो प्रावधानलाई छड्के प्रवेशको नाम दिएका छन्। पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि ल्याइएको छड्के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो। उहाँले विशेषज्ञताका नाममा करार वा छड्के प्रवेश गराउँदा लोक सेवा आयोग मार्फत नै गराउनु पर्ने सुझाव दिनुभएको छ। प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रवेशले सार्वजनिक प्रशासन बिथोलिने सम्भावना उल्याउनु भएको छ। उहाँले भन्नुभयो, कार्यकारी निर्णय गर्ने पदमा सीधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथोलिने हो कि भन्ने आशंका समेत जन्माएको छ। प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ, तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन, तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ। विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ। पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ। जम्मा सेवा वर्ष 30 वर्ष ननाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ। छड्के प्रवेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: वर्षेनी कृषि बजेटको आधा भन्दा बढ़ी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ। तर किसानले मल बिनै असारे रोपाई सकेका छन्। अहिले धान गोलमेड गर्ने समयमा पनि किसानले मागे जति यूरिया नपाएको गुनासो छ। कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढ़ाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढ़िरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोड़िएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो। यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिस बीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकार्यबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढ़ाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोड़िएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड़ने माध्यम थियो, त्यो

0: समाज वा छिमेकमा सामाजिक पुँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढ़ेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन। हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। शहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
1: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
0: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट संघ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान 2-2 खेल खेलेको थियो। पोखरा रंगशालामा हिजो क्यान 11सँग भएको T20 अभ्यास खेलमा भूटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भूटान चारवटै अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17 ओभर 3 बलमा 72 रनमै अल आउट भयो। क्यान 11का विपिन शर्माले 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान 11ले भूटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको 2 खेलमा पनि टोली पराजित भएको थियो। आईसीसी पुरूष T20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एको तयारीका लागि भूटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान 11:45 शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई पहिलो सेमी फाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टार सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
0: गैराती लमजुङ तनाव सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।

0: गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो।
1: विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रूपियाँ बराबरको सामान निर्यात भएको छ।
0: उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहलाई 10 बुँदे सुझाव पेश गर्दै कानूनले दिएका सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने धारणा राखेको छ।
1: काया कैरनमा अब पालो उखानको
0: जत्रो दौरा उत्रै खल्ती।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुननिर्माणमा बेली अभाव, झण्डै 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान।
1: कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नवयुवाको आकांक्षा, महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने।
0: चाड पर्वको मुखैमा महँगी बढ़दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
1: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कड़ाई, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
0: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 वटै अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेको राजनीतिमा फर्कनु भएकी पूर्व राष्ट्रपति भण्डारीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने मान्छेले हातमा एउटा पदक बोकेको देखाइएको छ। पदकमा लेखिएको छ एमाले गुटाध्यक्ष, राष्ट्राध्यक्ष गरीमा लेखिएको पिल्लर भत्काएर कुल्चिएको पनि देखाइएको छ। अनि लेखिएको छ के गर्नु, देशको सेवा गरेर दिँदै नमर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: Mania, Extreme Energy Drink.
1: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
1: यामाहा लैजाऊ घरमा, नागरिकताकै भरमा।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा, फोन 0064590009
3: 0064590009।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएको पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065540049, मोबाइल नम्बर 9856404900 र 9856302082।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
7: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
7: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
5: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
7: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064213115 र मोबाइल 9856404018।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 9851135194। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
8: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल विशौनीको माथिल्लो गेट अगाडि।
10: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
11: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
12: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
11: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
12: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
11: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
7: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
11: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
10: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98-511-35194।
4: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
10: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
10: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210, 98-576-24-210।
13: चोइस एफएम 90.4 मेगाहर्ज।

0: Extreme energy drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बिथ्री कम्प्युटर्स, फोन 064-421-323, हरमटारी गोर्खा। बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170। युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक हितका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा। वर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
6: वन विनाश, खुला बिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
6: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
6: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
7: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
7: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य। होटल गोर्खा इन भिलेज प्राली।

0: Liponia.
1: Extreme energy drink.
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वड़ा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वड़ा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98512-35830 र 98434-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564-68-92 र 98067-71-524।
8: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
7: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
9: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-009,
2: 0064-590-009।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस कहाँ खोज्ने होला त?
3: सबैलाई पाएको पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
0: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0674213700 हरमटारी गोर्खा।
10: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड।
11: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा।
10: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
11: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
10: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
11: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
10: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
12: यस यामाहा।

0: Choice FM 90.4 MHz.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको मानि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको मानि सर.
2: बालकृष्ण बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न.
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा सा जाने बाटो. प्रोपाइटर बालकृष्ण परियार. सम्पर्क 98560 40283 र 98058 48831.
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न. कफी पनि खान मन लागेको थियो.
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 064-220-658. मोबाइल

0: सम्पर्क 0465901111 र 98568808।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511-35194।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6, शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
6: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
7: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: California.
1: Extreme energy drink.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056 35179।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678373632 र 98432858516। कृषक खेतका लागि जारी सन्देश गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
4: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
5: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
4: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
5: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
4: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
5: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा स्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
4: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210 98576-24210।
6: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
7: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
6: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
7: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन्भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064420206, मोबाइल 9850211336।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
9: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा, मोबाइल 9840512270।
11: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
12: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
11: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
12: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
9: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9840702011 र 9191923170।
13: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
14: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
13: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
14: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
13: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
14: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
13: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
15: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
16: Choice FM 90.4 MHz।

0: Mania Extreme Energy Drink.
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना. गोर्खा नगरपालिका वड़ा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वड़ा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र राष्ट्रिय परिचय पत्र दलित बालबालिका पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ. साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ. ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बडाहा, गोर्खा.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव.
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल.
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ.
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा.
2: थप जानकारीको लागि सम्पर्क 98056-35179.
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि.
4: घर? तिमी त फेरि यहाँ छौ त.
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ.
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ. शाखा कार्यालय हरमटारी, गोर्खा. हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064-20-522, मोबाइल नम्बर 98512-35830 र 98434-10-22. UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा. नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा. सम्पर्क नम्बर 98564-68092 र 98067-71524.
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 98560-40172.
8: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
9: गोर्खाको आफ्नै अस्पताल, एमपीआई गोर्खा हस्पिटल.
8: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपी गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
8: 064-590-0009।
2: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्। इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
8: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
8: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
9: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
8: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
9: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
8: सम्पर्क गुणाखर गौतम, मोबाइल 98-560-17-970 98-560-17-970।
10: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
11: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98-066-63-381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मसेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एण्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-421-315 र मोबाइल 98560-40018।
0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल्ड उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460-70211 र 98191-23170।
3: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
3: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
4: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 064-421-315, हरमटारी, गोर्खा।

0: Extreme Energy Drink.
1: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाओ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाओ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9894394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
3: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार कालिका काखैमा
3: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 9856040046 र 9856040901।
7: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगका लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा,
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9814151227, 9814151227।
9: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
10: हाम्रै बालकृष्ण भाइको मानी।
11: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानी।
12: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
13: हाम्रै बालकृष्ण सरको मानी सर।
10: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
13: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
14: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008548।
9: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
15: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मिति 2083 साल असोज 19 गतेदेखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र लायन्स क्लब अफ गोर्खाको संयुक्त आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने भएकोले यस अवसरको लाभ लिन सेवाग्राहीहरूमा हार्दिक अनुरोध गरिन्छ।
9: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रू 5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नुपर्नेछ।
15: शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असोज 19 गते दिउँसो 2 बजेसम्म गोर्खा लायन्स आँखा सेवा केन्द्रमा सम्पर्क गरिसक्नुपर्नेछ।
16: गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
9: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
17: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
17: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
17: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
18: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
19: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
18: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
19: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
18: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्छ।
19: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
15: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।

0: California.
1: Extreme energy drink.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056535179।
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1)(b) 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधुवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिस पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
2: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
5: होइन एको र घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205522, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
9: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
10: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
9: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपी गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
9: 064-590-0009। बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
0: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
9: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
0: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
9: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
9: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: हेलो के भयो
1: यहाँ महाबाले बिहे गर्न सबै रेडी गरिसक्नु भयो जी छ बिना चोने मफु
2: मैले सबै चाँचो पाँचो मिलाइसके तिमी रेडी भएर बस्छ म आइहालेँ
1: छिटो आऊ न है
2: नाथ्यौ न म यहाँबाट निस्किहालेँ

0: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064-24-433, मोबाइल नम्बर 98-560-21-326।
0: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँ

0: केटाहरूको स्टाइल शुरू हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
1: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527 9841527।
2: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0674 41 46 हरमटारी गोर्खा।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612 9816170612।
5: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842285516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: California.
1: Extreme energy drink.
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो. त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा.
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा.
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल. पुजेलेको कपडा पसल
4: नारायण
2: वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा. सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51.

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210।
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064-20212 0064-20212।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98511-35194।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
4: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
5: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
4: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
5: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
4: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
5: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
4: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।

0: California.
1: Extreme energy drink.
2: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
3: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664 20 522, मोबाइल नम्बर 98 512 35 830 र 98 43 54 10 22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा जात्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 98 560 64 892 र 98 067 71 524।
8: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
9: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
8: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
9: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064 590 0009,
8: 0064 590 0009। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
10: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मिति 2083 साल असोज 19 गतेदेखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र लायन्स क्लब अफ गोर्खाको संयुक्त आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने भएकोले यस अवसरको लाभ लिन सेवाग्राहीहरूमा हार्दिक अनुरोध गरिन्छ।
8: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। ले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नु पर्नेछ।
10: शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असोज 19 गते दिउँसो 2 बजेसम्म गोर्खा लायन्स आँखा सेवा केन्द्रमा सम्पर्क गरिसक्नु पर्नेछ।
9: गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
8: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 0064 421 512।
3: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ।
11: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
11: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856170970 9856170970।
8: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
11: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064213115 र मोबाइल 9856040018।
0: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड।
12: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
12: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
12: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856021326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
13: यस यामाहा।

0: Mania? Extreme energy drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
2: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
6: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
7: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके, हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
6: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
7: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
6: त्यस्तो सजिलो हुन्छ है?
7: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
3: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
11: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

ज्यामिरे र बाजकलीको कथा। आज ज्यामिरेको बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटारो छ, तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

0: Twice FM 90.4 MHz.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको नि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको नि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको नि सर.
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा सर जाने बाटो. प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831.
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
9: त्यसैले त मैले तिमीलाई हालेर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403.
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 98560088088.
13: गोर्खा दरबार संग्रहालय भ्रमण गरौं, देशको गौरवशाली इतिहास बारे जानकार बनौं. वर्तमान नेपालको जग बसाल्ने गोर्खा राज्य, आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाह, गोर्खा राज्यका संस्थापक द्रव्य शाह, गोर्खा राज्यको साख बढ़ाउने राजा राम शाह लगायत ऐतिहासिक पात्र बारेको जानकारी सहित तत्कालीन गोर्खा राज्यको चिनारी गराउने प्रदर्शनी कक्षहरूको अवलोकन गरौं. अहिलेको नेपाल बुझ्नका लागि त्यति बेलाको गोर्खा चिन्नुपर्छ र त्यति बेलाको गोर्खा चिनाउने प्रमुख थलो गोर्खा दरबार संग्रहालयको भ्रमण गरौं. गोर्खा दरबार संग्रहालय सार्वजनिक बिदाका दिनहरूमा पनि खुल्ला रहने जानकारी गराउँछ.

0: डेंगु रोग के हो र यसबाट कसरी बच्ने?
1: डेंगु ज्वरोको मुख्य लक्षण 81 ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। साथै आँखाको गेडी तथा टाउको पछाडिको भाग धेरै दुख्ने, शरीर कड्कटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोड्ने, हड्डी तथा मांसपेशीहरू दुख्ने, उच्च ज्वरोसँगै यी लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का, निलडाम देखा पर्ने, बेहोस हुने लगायतका लक्षण पनि यस रोगमा देखा पर्न सक्छ।
0: डेंगु ज्वरोबाट बच्नका लागि निम्न उपायहरू अपनाऊ। डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ। आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना टायर आदिमा पानी जम्न नदिने उपायहरू गर्नुपर्छ। पानी जमिहालेको खण्डमा हप्तामा 2 पटक पानी वरिपरि मोबिल वा मट्टीतेल छर्कने र खाने पानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ। पानी ट्याङ्कीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता 1-2 चम्चा मट्टीतेल हालिदिने गर्नुपर्छ र 5-5 दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्नुपर्छ। गमलाको पानी पनि हप्तामा 2 पटक सुक्न दिनुपर्छ। सुकाउन सम्भव नभए 2 चम्चा डढेको मोबिल वा मट्टीतेल हालिदिनुपर्छ। त्यस्तै भाँडालाई पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ। लामखुट्टेको टोकाईबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ। यसका साथै लामखुट्टेको टोकाईबाट बच्ने मलम पनि लगाउन सकिन्छ। डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो।
1: कीटनाशक युक्त झुलको प्रयोग गरी लामखुट्टेको टोकाईबाट बचौं, डेंगु रोगबाट बचौं।
2: जनहितका लागि चोइस FM 90.4 MHz को अनुरोध।

0: ओए सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
1: त्यति जाबो कुरामा पनि अल्झेर बसिराख है दाजु। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
0: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
1: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
0: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
1: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
0: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
2: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
3: एचआईभीको नयाँ संक्रमण, भेदभाव र मृत्युलाई न्यूनीकरण गर्न संक्रमितहरूको उचित उपचार, हेरचाह र सहयोगको पहुँचमा अभिवृद्धि गर्दै एचआईभी संक्रमितहरूलाई सम्मानजनक र सक्रिय जीवनयापन व्यतीत गर्ने वातावरणको सिर्जना गरौं।
4: आफूलाई एचआईभी लागेको शंका लागेमा सोचित परामर्श तथा परीक्षण केन्द्रमा तुरन्त सम्पर्क राखौ। एचआईभी लाग्नबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
5: गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा जनहितमा जारी सन्देश। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौ। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्तै जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।

0: Sonia.
1: Extreme energy drink.
2: होइन, यो कुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि.
2: घर? तिमी त फेरि यहाँ छौ त.
3: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
5: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
4: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
5: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ.
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852335830 र 9843454022. युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
6: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा. सम्पर्क नम्बर 9856064892 र 9807071524.
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
8: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल.
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा. फोन 0064590009,
7: 0064590009.
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि.
9: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ. अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि.
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो.
2: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य.
9: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै. फोन नम्बर 0065404049, मोबाइल नम्बर 9856404900 र 9856303082.
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
10: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी.
7: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा.
10: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा.
7: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970.
11: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर हरमटारी. फोन 0664213300.
12: विश्वास तपाईँको, सेवा हाम्रो.
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ. यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ.
7: एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ. साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर. तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ. थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35194।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-442।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका 7, नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
7: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
0: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन

0: टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं, वातावरणको संरक्षण र सम्वर्धन गरौं, जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊं।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
2: हैन, एक्लै बसेर के सोचिराको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिराको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
2: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
0: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
0: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

मुझे कोई रोकने वाले की जरूरत थी, पर उस वक्त थैंक यू माय एंजल।

0: extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौ।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको बानी।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको बानी सर।
6: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
3: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
10: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
11: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
10: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
10: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-20-658, मोबाइल नम्बर 97-69-491-403।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98560-88088।
10: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
12: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
13: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
12: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
13: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
12: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
13: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
14: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
15: हेलो, नहीं यार आज नहीं आ सकता यार, मैं आज बिजी हूँ, आई विल सी यू टुमारो।

0: Media Extreme Energy Drink.
1: होइन, एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि.
1: घर? तिमी त फेरि यहाँ छौ त.
2: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
4: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98512-35-830 र 98443-54-10-22. युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
5: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने

0: हुनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9807071524।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
2: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
1: 0064590009।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
8: सबैलाई पाएको पर्ने आमू खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
8: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
8: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
7: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-40-0-49 मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
9: आरामदायी सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा। फोन 064-24-206 मोबाइल 98-510-21-336।
7: हजुरहरू पनि म जस्तै हुनुहुन्छ? सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98-066-63-381 वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 06-4-21-323 हरमटारी गोर्खा।
1: स्वास्थ्य सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
1: थप जानकारीको लागि सम्पर्क 98056-35179।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेट्यो नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 06-4-21-322 र 04-21-443।
1: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सकिने तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
6: वन विनाश, खुल्ला बिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
6: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्ध

0: गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा च्वाइस एफएम को सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
4: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
4: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
3: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको मानी।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानी।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको मानी सर।
10: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9560-40-283 र 9800-58-431।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: उपहार स्वरूप यो तस्वीर माया गर्नेहरूलाई भलै छोटो होला, यहाँ सबै दृश्य अटौला, जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू। तिमी छौ, तिम्रो प्यारो मान्छे छ, त्यो भन्दा अरू के नै चाहिन्छ एउटा माया।

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 98560888088।
3: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
4: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
3: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
4: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
3: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। फोन नम्बर 0064-24-658, मोबाइल नम्बर 97-69-491-403। बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
1: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
6: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
5: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
5: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511-35194।
3: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
3: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
3: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
3: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
5: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, सारी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
0: Choice FM 90.4 MHz।

0: Choice FM 90.4 MHz.
1: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
2: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मिति 2083 साल असोज 19 गतेदेखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र लायन्स क्लब अफ गोर्खाको संयुक्त आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने भएकोले यस अवसरको लाभ लिन सेवाग्राहीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रू 5,000 लाग्नेछ। औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नुपर्नेछ।
2: शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असोज 19 गते दिउँसो 2 बजेसम्म गोर्खा लायन्स आँखा सेवा केन्द्रमा सम्पर्क गरिसक्नुपर्नेछ।
3: गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9806071524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 9852-35830 र 9843-54-1022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856040172।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
2: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 064-590-0009,
1: 064-590-0009।
8: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
2: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
2: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065540049, मोबाइल नम्बर 9856404900 र 9856303082।
8: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 9856-40046 र 9856-40901।

0: Choice FM 90.4 MHz.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
3: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
4: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
5: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
6: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
5: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
7: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
8: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
9: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
8: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
8: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664-20-206, मोबाइल 98-510-21-336।
10: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
11: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
12: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
11: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
12: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
11: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
12: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
13: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
10: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
13: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
14: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव,
15: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल। रोशनी हर्बल
14: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
15: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
14: थप जानकारीको लागि सम्पर्क 98-056-35-179।
16: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
17: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउ त झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
16: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
17: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
16: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।

0: च्वाइस एफएम 90.4 मेगाहर्ज।
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206558, मोबाइल नम्बर 97969401403।
5: यामाहा चंगाचेत, जितको नयाँ अपग्रेड।
6: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा।
5: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
6: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
5: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
6: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी, गोर्खा। फोन नम्बर 0664204433, मोबाइल नम्बर 98560211326।
5: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
7: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
7: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
8: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
7: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98560888088।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: वाउ कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
5: वाउ कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98-560-40-283 र 98-058-48-831।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: होइन एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
2: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205522, मोबाइल नम्बर 9852358330 र 9843410122। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
5: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856401.
6: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
6: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
6: 0064590009।
3: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
3: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।
6: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू। छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213115 र मोबाइल 9856404018।
1: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
6: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35194।

0: Sunrise FM 90.4 MHz.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ, विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
4: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
4: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
4: थप जानकारीको लागि सम्पर्क 9806535179।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
8: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
8: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
8: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: यूरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र यूरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा

तत्व अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिश मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिश मात्रामा डीएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिश मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिश मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842285516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार कालिका काखैमा
3: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, धरमतारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176, 98-16-17-33-51।
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएको पर्ने आमू खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-049, मोबाइल नम्बर 98-560-40-499 र 98-560-30-082।

मत स्वीटी मत क्यूटी मत हनी मत मिस अंडर 15 मत मिस कॉलेज यो आउने साल मत मिस नेपाल ढुंगा पड़ने हाथ पनि मिस नेपाल भारी बोक्ने टाउको पनि मिस नेपाल बाटो छेउमा मके पोल्ने मिस नेपाल रात भरि चिया बेच्ने मिस नेपाल विक्षिप्त मतीले बिग्रेको गति यहाँ पार्वती पनि हेर जानुपर्छ सती समाजको मास तिम्रो शिरको ताज

0: چوائس ایف ایم 90.4 MHz.
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
2: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
1: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
5: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
5: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 9856088088।
3: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170012।
5: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको मानि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको मानि सर।
6: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो, गोर्खा मानि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्टेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 9560404283 र 9508848031।

0: Choice FM 90.4 MHz. यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560213326।
0: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
2: नेपाली परम्पराको चिनारी काठको ठेकी, दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067171524।
3: होइन, एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
3: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
3: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560401172।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
7: 0064590009। आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय

0: मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एण्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
0: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
0: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
0: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965400549, मोबाइल नम्बर 98560404900 र 98560302082।
2: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
3: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
2: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
3: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छु त।
2: त्यस्तो सजिलो हुन्छ है?
3: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
1: कारा कलेक्सन, हरमटारी, गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98066363381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिरेजमा।
3: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई।
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य। होटल गोर्खा इन्भिलेज प्राली।

0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली बैंक रोड बस पार्क गोर्खा फोन 064-420-206 मोबाइल 98-510-21-336
1: स्वास्थ्य सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
0: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या टाउको दुख्ने कम्मर दुख्ने पेट पोल्ने छाला सम्बन्धी समस्या टाउको दुखिरहने निन्द्रा नलाग्ने प्रेसर तथा पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी कपाल झर्ने पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
0: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
1: थप जानकारीको लागि सम्पर्क 98-056-35-179।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
3: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
0: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
1: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।

0: Choice FM 90.4 MHz.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227। संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्यकर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-421-315 र मोबाइल 98560-40018। घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
7: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
3: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
1: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मिति 2083 साल असोज 19 गतेदेखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र लायन्स क्लब अफ गोर्खाको संयुक्त आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने भएकोले यस अवसरको लाभ लिन सेवाग्राहीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नु पर्नेछ।
3: शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असोज 19 गते दिउँसो 2 बजेसम्म गोर्खा लायन्स आँखा सेवा केन्द्रमा सम्पर्क गरिसक्नु पर्नेछ। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग, गोर्खा। फोन नम्बर 064-421-512।
3: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
3: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
8: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूच्छएको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
9: वन विनाश, खुला बिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
8: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
9: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
8: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
9: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा स्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
8: हरित गोर्खा, सुरक्षित गोर्खा।
10: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा।

0: Choice FM 90.4 MHz.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी

0: गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
1: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
0: थप जानकारीको लागि सम्पर्क 98056531179। नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
2: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
0: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
0: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
0: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNG क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
5: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
0: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965400049, मोबाइल नम्बर 98560-40479 र 98560-30082।
1: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा B3 कम्प्युटर्स, फोन 0067-21-323, हरमटारी, गोर्खा।

0: चॉइस एफएम 90.4 MHz। यामाहा संगाचेट जितको नयाँ अपग्रेड।
1: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा
0: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
1: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
0: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
1: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 98560213326।
0: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35194। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको शहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
4: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
5: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
6: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
5: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
2: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
7: दशैं तथा तिहारको विशेष अफर: विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना:
7: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12।
8: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश: खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्तै जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोर्खा।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
9: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
9: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
7: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
10: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउ त झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
0: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
1: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोकमान्यता सहित जितिया पर्वको रौनक।
2: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन लोक अलोक दुइटै यहाँ चाहिँ निश्चित छ।
0: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
1: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिला गरी जुन 19 तारीकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पुष्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुष्टपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
1: बाढ़ी पहिरोका कारण छ दिनदेखि अवरूद्ध लमजुङको बेसीशहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसीशहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढ़ी पहिरोका कारण अवरूद्ध बेनी जोमसुम कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुङ्गादेखि घाँसासम्मका 46 भन्दा बढ़ी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 दिनदेखि प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
0: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवडा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुङ्गाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढ़ाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढ़ाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढ़ी र पहिरोको कारण म्याग्दीमा 7 जनाको ज्यान गएको छ भने 2 जना अझै बेपत्ता छन्।
1: मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 गते आएको हावाहुरीले उहाँका 3 वटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजन पुडा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदूरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 टन भन्दा बढ़ी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नेमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाण्डुतर्फ गुडिरहेको बस बिहान विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको यस मोड़मा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी शहर चामे सड़क खुल्यो, बेनी जोमसोम कोरोला सड़क मरमतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने लगायतका खबर प्रस्तुत गर्यो।
1: जापानिज इन्सेफ्लाइटिस अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। तीमध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरैजसो कृषि पेशामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान संचालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको 1 मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको

0: घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000 देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षा कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको थियो। बाढ़ीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ।
0: असोज 2 गतेदेखि शुरू भएको 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धन धान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामनासहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 वटा थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 जना सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
1: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता 1 वर्षको लागि हो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशी को कनेक्शन
1: कृषि मंत्र नार्क संग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ। स्ट्राटस भनेर चिनिने एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लण्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसए को नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढ़ेर 1.20 पुगेको देखाएको छ। यसमा लण्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1,00,000 7.08 बढ़ेर 12.43 पुगेको छ। यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ। यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ। बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको यो 212 रनको लक्ष्य पछि आएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको छ। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्वमा केन्द्रित छ।

दशैंको रौनक शुरू हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास छाएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ। यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ़ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

असोज क्रिस प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मको 16 दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात 16 श्राद्ध पर्छ। पितृपक्षको 16 दिनभित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जितिया

सप्तमीको दिन अर्थात हिजो व्रतालु महिलाहरू नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एक छाक मात्र खाने परम्परा छ। जसको सासू वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात आजको दिन भने पूर्ण निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदय भन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

चोरस श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमुतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्व तीजसँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड मधेस र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्, तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाड़तिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ, तर मधेसतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन, तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा पनि धेरै ठाउँमा जीवित छ।

0: कुनै समयमा मिठो मसिनो खानका लागि दशैं तिहार फागु छठ लगायतका चाडपर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई सर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष, र जितियामा पनि दुईटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा छँदैछ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुइटै यहाँ चाहिँ निस्किएको छ।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको।
2: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ।

0: California. Extreme energy drink.
1: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
1: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा, फोन 0064590009
3: 0064590009।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएक पर्ने आमु खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065404049, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
7: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
7: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
5: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
7: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064213315 र मोबाइल 9856404018।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 9851135194। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
8: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
9: विशेष गरी जापानमा वर्किङ

0: भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: संगम मेडियल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा, मोबाइल 98-511-35194।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210, 98-576-24-210।
6: चोइस एफएम 90.4 MHz। वेस्ट आर विजिटिंग एंटरटेनिंग द नेशन।

0: Mania Extreme Energy Drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: ग्यारेन्टीका साथ कम्प्युटर मरमत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर, फोन 064-421-323, हरमटारी गोर्खा। बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
6: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170। युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-16। कृषक हितका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा। बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूच्छएको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
7: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
7: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
7: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
6: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।
8: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
9: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मिति 2083 साल असोज 19 गतेदेखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र लायन्स क्लब अफ गोर्खाको संयुक्त आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने भएकोले यस अवसरको लाभ लिन सेवाग्राहीहरूमा हार्दिक अनुरोध गरिन्छ।
8: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। ले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नुपर्नेछ।
9: शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असोज 19 गते दिउँसो 2 बजेसम्म गोर्खा लायन्स आँखा सेवा केन्द्रमा सम्पर्क गरिसक्नु पर्नेछ।
10: गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
8: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग, गोर्खा। फोन नम्बर 064-421-512।

0: Epiphania Extreme Energy Drink.
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
2: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-522, मोबाइल नम्बर 98512-35830 र 98443-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98564-8092 र 98067-71-524।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-0009,
7: 0064-590-0009।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी गाइले चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
10: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
7: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
10: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064213315 र मोबाइल 9856404018।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527। होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612, 9816170612।
5: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।
6: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
7: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्या रे?
6: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
7: त पनि के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छु त।
6: त्यस्तो सजिलो हुन्छ है?
7: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
4: कारा कलेक्सन, हरमटारी, गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो झ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
1: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702111 र 9191231670।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
4: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
6: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, रोशनी हर्बल।
4: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
6: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
4: थप जानकारीको लागि सम्पर्क 98-056-35-179।

0: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको बानी।
2: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी।
0: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको बानी सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
8: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
8: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-491-403।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
8: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98-560-88-088।
8: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो

0: प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
1: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
1: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
0: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
1: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
0: हरित गोर्खा, सुरक्षित गोर्खा। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
6: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
6: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
6: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
6: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
8: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: प्रेरणा चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: म्यूजिक नेपाल
2: गोरक्ष म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: आएछ तपाईँको घरमा गएर आएको नि
1: नाइ म त आउने हो कोठामा मन्द मुस्कान हेर्नलाई ओठामा म खाना जाऊ

0: me a extreme energy drink.
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
2: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
1: 064-590-0009। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मिति 2083 साल असोज 19 गतेदेखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र लायन्स क्लब अफ गोर्खाको संयुक्त आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको निशुल्क शल्यक्रिया सेवा सञ्चालन हुने भएकोले यस अवसरको लाभ लिन सेवाग्राहीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। ले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नुपर्नेछ।
3: शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असोज 19 गते दिउँसो 2 बजेसम्म गोर्खा लायन्स आँखा सेवा केन्द्रमा सम्पर्क गरिसक्नु पर्नेछ।
2: गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 064-421-512। होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
4: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-5022, मोबाइल नम्बर 98512-35830 र 98434-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
7: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
7: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970 98560-17970। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98511-35194। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर हरमटारी फोन 0664 21 323।
8: विश्वास तपाईँको सेवा हाम्रो।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
2: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
6: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
2: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
0: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
2: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
7: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा

0: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
1: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
0: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
1: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
0: थप जानकारीको लागि सम्पर्क 98056535179।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51227। 98410 51227।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउ त झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइकोमा नि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
3: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98560 40283 र 98058 48831।
7: यामाहा चंगाचेत, जितको नयाँ अपग्रेड।
8: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा।
7: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
8: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
7: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
8: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी, गोर्खा। फोन नम्बर 0064 24 433, मोबाइल नम्बर 98560 21 326।
7: यामाहा लैजाउ घरमा, नागरिकताकै भरमा।
9: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
10: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
9: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
10: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
9: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
2: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0064 20 658, मोबाइल नम्बर 97 69 40 91 403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064 590 111 र 98568 88088।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
2: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
9: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460 26 176, 98 16 17 33 51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
8: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
12: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
12: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
8: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
12: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिचौनीको माथिल्लो गेट अगाडि।
13: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
14: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
13: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
14: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
13: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
14: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
13: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
15: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।